0: دي اللي هي FM نواديها كم ميجا هرتز.
1: میرے کے شاوی نے شوویس نوگر تیری سنگما ہمیں کوریا گندر شو کا بیوی روان بینوا فرات کا فرصت تے بے نوگر نوے جہان دے نوگر تیری سنگما ہمیں شو کوریا دانے ہمیں نا نوٹ کولا بیوی نے تین گورو تون ہے بیوی نا گوڑا لمون دار دیوے ہی بہا گوڑوں ہر ماسے کے تہاں واہ کرے امیدانی ہم امی ماسے کے تفور ہم کولا ماسے کے کامی آپ کوفی کا موانا ملاوے ہیں اڑو حالم کے فرصت ہم کم میں اہوں تیری ایک اوسلی بگندانے ریت لاوت کے سیوہ دیمو میرے کے شو اس کوریا مگندانی شو کا بیوی ویلا لاوے ہیں اڑو حالا ए फुर्सत ओण्णा ना दे एके इतरु हम हाना कोले दे शोगा ना नोट कोला बैवरिंगे तेरे मि गुरुतु होय बैवरि नमासे के हवाल कोला फ हमे कंदे मासे कते नु दे मि हवाल कोला मासे कतु के इतुरा एदला लावे जहाल दिनु मसे बोइंग हे वि मे शो शोगे तेरे हम ना नोट कोला अगेन शहु मे ना की कुरिया दाम वेरा वर फसे हवान मि कुलम मासे के त कुरिया के गोस कुरिया दा हे वि म हिंगा अवाणिक समरीत लावे अडवा हाला फ बदल कोलाना